0: یہ چاہتا ہے۔ تو ایودھیا میں چڑھاوا چوری کی جانچ میں اب بلڈوزر ایکشن کی تیاری چل رہی ہے اور چڑھاوا چوری کے آروپ میں گرفتار لوکش مشرا کے گھر پر بلڈوزر چل سکتا ہے۔ ایودھیا وکاس پرادھیکرن نے لوکش مشرا کی پتنی کو نوٹس جاری کیا۔ ای ڈی ایم نے پوچھا ہے کہ مکان کے رکشک کی منظوری لی گئی تھی یا نہیں لی گئی تھی۔ اب سوتروں کے مطابق ای ڈی اے نے جانچ میں پایا تھا کہ مکان کے نرمان میں مانک کی دجیاں اڑائی گئی۔ ای ڈی اے نے ایک سپتاہ کے بھیتر جواب مانگا ہے اور اگر سنتوش جنک جواب نہیں ملتا تو مکان پر بلڈوزر ایکشن ہو سکتا ہے۔ لیکن لوکش مشرا جیسے آروپی تو چھوٹے موہرے ہیں۔ ایس آئی ٹی بڑے موہروں پر شکنجہ کسنے کی تیاری بھی کر رہی ہے اور خبر ہے کہ ٹرسٹ کو کوشادھیکش جو ہیں گوپال راؤ، ان سے بھی پوچھ تاچھ کی تیاری ہے۔
1: سوتروں کی مانے تو پولیس پوچھ تاچھ میں انل مشرا کئی بار پھنستے ہوئے دکھے۔ کئی سوال ایسے بھی تھے جہاں پر انل مشرا نے چپی سادھ لی۔ تو کچھ سوالوں میں انہوں نے کہا کہ سب کچھ کیا دھرا ٹنو یادو کا ہے۔ اب دیکھنا یہ ہے کہ یہ جانچ پڑتال کہاں تک جاتی ہے۔ جو بڑے نام ہیں وہ بھی جلدی ہی پولیس کی زد میں آ سکتے ہیں۔ اس بیچ میں چمپت رائے اور انل مشرا کا پولیس کے پاس اب پہلا ادھکرت بیان ہے اور اب باری ہے گوپال راو کی، جن کی بھومیکا کوشادھیکش کی ہے۔ اور پولیس کو لگتا ہے گوپال راو اس پوری انویسٹیگیشن میں ایک بے حد اہم کڑی ثابت ہونے والے ہیں۔
0: اب 12:12 رپورٹر میں اگلی خبر جو ہے وہ دلی سے ہے۔ بھارت اور جاپان کی رڑنیتک ساجیداری کو ایک نئی رفتار دینے کے لیے پردھان منتری نریندر مودی اور جاپان کی پردھان منتری سنائے تکائچی کے بیچ دیپکشی وارتا شروع ہو گئی ہے۔ اب بات چیت میں رکشا، ویاپار، نویش، سیمی کنڈکٹر، کرٹیکل منرلز، ارجا، سرکشا اور انڈو پیسیفک کھیتر کی سرکشا جیسے کئی اہم مدوں پر چرچا ہوئی۔ دونوں نیتا وشیش رڑنیتک اور ویشوک ساجیداری کی سمیکشا کریں گے، ساتھ ہی سپلائی چین کو مضبوط بنانے، ہائی ٹیک مینوفیکچرنگ، آرٹیفیشیل انٹیلیجنس اے آئی اور کلین انرجی میں سہیوگ بڑھانے پر بھی منتھن کریں گے۔ بات چیت کے ایجنڈے میں اور کیا ہے؟ جاپانی پی ایم کے دورے کی کیا اہمیت ہے؟ سنوادتا ہمارے پرنائے اپادھیائے، ان سے ہم جان لیتے ہیں۔ پرنائے، جاپان اور بھارت، اور جاپان کو ہمیشہ یہ کہا جاتا ہے کہ انتی کا پرتیک ہے، کافی ہائی ٹیک ہے، بہت آگے کی سوچتا ہے، تو ایسے میں یہ جو ملاقات ہے یہ بھارت کے نظریے سے دیکھا جائے تو کتنی مہتوپورن؟
2: دیکھیے، اگر آپ دیکھیں کہ بھارت اور جاپان کے رشتوں میں بیتے 15 دن کافی مہتوپورن اس لحاظ سے ہیں کیونکہ جاپان کے پردھان منتری سنائے تکائچی کے ساتھ پردھان منتری مودی کے فرانس کے ایویا میں ملاقات ہوئی تھی، اور 15 دنوں بعد 16ویں بھارت جاپان شکھر بیٹھک کے لیے جاپان کے پردھان منتری سنائے تکائچی بھارت میں ہیں۔ یہ ملاقات ایسے سمے میں ہو رہی ہے جب بھارت اور جاپان دونوں ہی نہ کیول اپنی آرتھک دوپکشی ساجھیداری کو مضبوط کرنے کی کوشش کر رہے ہیں مانشو، بلکہ وہ ہند پرشانت کے کھیتر کے اندر کس طریقے سے مل کر ساجھا پریوجناؤں کو آگے بڑھایا جا سکتا ہے اس کے لحاظ سے بھی مہتوپورن ہے۔ بیتے 75 سالوں میں بھارت اور جاپان کی جو ساجھیداری ہے اس نے بھارت کے بازار کو ماروتی سوزوکی جیسی جو پیسنجر کار ہے وہاں سے لے کر بھارت کی پہلی بلٹ ٹرین سے لے کر اب آرٹیفیشل انٹیلیجنس میں دونوں دیش کیا کر سکتے ہیں ان کی سمبھاوناؤں کا دروازہ بھی کھولا ہے۔ تو مانا جا رہا ہے کہ آرتھک ساجھیداری، آرتھک سرکشا تنتر کو مضبوط کرنے کے لیے دونوں دیشوں کے بیچ میں مہتوپورن سمجھوتا ہو سکتا ہے۔ ین اور روپے کے بیچ میں کاروبار کیسے ہو سکتا ہے، ان تمام سمبھاوناؤں کو بھی اس بات چیت کے اندر ٹٹولا جانا ہے۔ جاپان قریب قریب 10 ٹریلین ین یعنی قریب قریب 61 ارب ڈالر کے نویش کا آشواسن بھارت کو دے چکا ہے۔ وہ نویش کیسے ہو سکتا ہے، کھیتروں میں ہو سکتا ہے، اس لحاظ سے مہتوپورن ہے۔ قریب 5 لاکھ بھارتی جو ہیں ان کو جاپان کی ارتھویوستھا میں، جاپان کے بازار کے اندر انہیں کام کرنے کا موقع مل سکے، اس لحاظ سے بھی یہ مہتوپورن یاترا ہے۔
0: جی، لگ بھگ لگ بھگ کتنا وقت لگ سکتا ہے استھتی ساری اسپشٹ ہونے میں کہ کیا ملا اس ملاقات سے، کتنا وقت لگ سکتا ہے؟
2: ہمانشو، قریب 1:30 بجے کے آس پاس کا وہ وقت ہوگا جب دوپکشی بات چیت کے بعد پردھان منتری سنائے تکائچی اور پردھان منتری مودی ایک ساتھ میڈیا کیمروں کے سامنے ہوں گے۔ ان کے بیانوں کے ساتھ یہ صاف ہوگا کہ آخر بات چیت کے اندر کن مہتوپورن سمجھوتوں پر نہ کیول دستخط ہوئے ہیں، کیونکہ 50 بڑے کاروباری ہیں جاپان کے، ان کے بڑے پرتندھی منڈل کے ساتھ سنائے تکائچی یہاں پر آئی ہیں۔ اس کے علاوہ جو دوپکشی بات چیت ہے اس کے علاوہ ایک بڑا بزنس ایونٹ بھی آج شام کو ہونا ہے جسے جاپانی پردھان منتری سمبودھت کریں گی۔ تو ویاپار، آرتھک کاروبار اور ساتھ ہی بھارت کا جو پوروتر کھیتر ہے وہاں پر جہاں پر جاپان نویش کر رہا ہے اس میں کیا کچھ حاصل ہوا ہے اس کی جو تصویر ہے وہ قریب 1:30-2 بجے کے آس پاس صاف ہوگی۔ اور ساتھ ہی دیر شام میں انتظار ہوگا جو انڈیا جاپان جوائنٹ سٹیٹمنٹ آئے گا، کیونکہ اس میں آگے کا روڈ میپ سپشٹ ہوگا۔
0: بنے رہیے آپ ہمارے ساتھ، اور بھی کئی مدوں پر آپ سے بات ضرور کریں گے۔ وہیں اس سے پہلے جاپان کی پردھان منتری سنائے تکائچی کا راشٹرپتی بھون کے پرانگڑ میں اوپچارک سواگت کیا گیا اور اس موقع پر پردھان منتری نریندر مودی وہاں پر اپستھت تھے۔ جاپانی پی ایم کو راشٹرپتی بھون میں گارڈ آف آنر دیا گیا۔ जापान की प्रधानमंत्री कल शाम 3 दिन के भारत दौरे पर नई दिल्ली पहुंची थी। प्रधानमंत्री तकाइची का यह भारत का पहला आधिकारिक दौरा है। जापानी पीएम का दौरा भारत और जापान के बीच विशेष रणनीतिक और वैश्विक साझेदारी को एक नई गति देने की दिशा में बहुत ज्यादा महत्वपूर्ण माना जा रहा है। लेकिन जब राष्ट्रपति भवन में स्वागत किया गया तो उस वक्त की ये तस्वीरें हैं। प्रधानमंत्री नरेंद्र मोदी हैं और सनाए तकाइची। तो 12 बजे 12 रिपोर्टर की अगली रिपोर्ट। संसद के मानसून सत्र पर विवादास्पद 130वें संविधान संशोधन विधेयक की समीक्षा कर रही संयुक्त संसदीय समिति 17 जुलाई को अपनी रिपोर्ट सौंप सकती है। अब रिपोर्ट के अनुसार, सूत्रों के अनुसार, रिपोर्ट में सबसे विवादित प्रावधान को बरकरार रखा जा सकता है, जिसके तहत अगर प्रधानमंत्री, मुख्यमंत्री या कोई अन्य मंत्री गंभीर अपराधों के लिए लगातार 30 दिनों तक हिरासत में रहता है तो उसे स्वतः ही पद से हटा दिया जाएगा। इस विधेयक को संसद के मानसून सत्र में पेश किया जा सकता है।
3: संविधान के 130वें संशोधन बिल पर बनी जेपीसी के अंदर 17 जुलाई को ड्राफ्ट रिपोर्ट पेश की जाएगी। अगर इस ड्राफ्ट रिपोर्ट को जेपीसी में मंजूरी मिल गई तो संसद के इसी मानसून सत्र में इस संविधान संशोधन बिल को पास कराकर सरकार कानूनी अमलीजामा पहनाना चाहेगी। इस बिल के अंदर खासियत यह है कि अगर प्रधानमंत्री, मुख्यमंत्री, केंद्र सरकार में मंत्री या प्रदेश में मंत्री 30 दिन जेल में रहेंगे तो 31वें दिन वो पदमुक्त अपने आप हो जाएंगे। इसके लिए उनको इस्तीफे देने की जरूरत नहीं पड़ेगी। इसके कई उदाहरण हैं, अरविंद केजरीवाल, सत्येंद्र जैन या तमिलनाडु में एस बालाजी मंत्री रहते हुए जेल में रहे और उन्होंने अपना इस्तीफा नहीं दिया था।
0: तो 12 बजे 12 रिपोर्टर में अगली खबर है जो है वो पश्चिम बंगाल से है। टीएमसी सांसद मऊआ मोत्रा ने आरोप लगाया कि बीजेपी समर्थकों ने उन पर अंडे फेंके और उनके खिलाफ नारेबाजी की। मऊआ मोत्रा ने इससे जुड़ा एक वीडियो जारी किया।
4: क्या हुआ ना किंतु प्लीज सी देखो दारो दारो दारो हो प्लीज सी पुलिस है सामने, पुलिस है सामने, लुक एट द वे दे आर थ्रोइंग, कैन यू हियर द नॉइस, आवाज का सुनते पाछेन, जस्ट सी तीन तलार ओपरे किभाबे ओरा पेचे सीआईपीएफ एर सामने, सेंट्रल पुलिस एर सामने, देखुन आपनारा सिद्धनाथ गुप्ता जी, डीजी साहब, प्लीज नॉट।
5: टीएमसी सांसद मऊआ मोइत्रो ने उनके ऊपर अंडे फेंके जाने के बाद से लगातार आरोप लगाना शुरू कर दिया है। आज भी वो लगातार अपने सोशल मीडिया अकाउंट से कभी लोकसभा स्पीकर को तो कभी डीजीपी को लगातार आरोप लगा रही हैं। कह रही हैं कि बीजेपी कार्यकर्ताओं ने ही उनके खिलाफ अंडे फेंके, उनको लगभग 4 घंटे तक पार्टी ऑफिस में घेर के रखा। हालांकि शमिक भट्टाचार्य और बीजेपी नेताओं का कहना है कि वो आम लोग थे, बीजेपी कार्यकर्ता नहीं थे, लेकिन मऊआ मोइत्रो ने नाम लेकर सारे आरोप लगाए हैं और बीजेपी कार्यकर्ता और नेताओं के नाम लिए हैं और ऐसी भी पोस्ट की है जहां पर बीजेपी का झंडा लेकर उनको घेरे जाते हुए लोग दिखाई दे रहे हैं।
0: अबाद उत्तर प्रदेश टीटी परीक्षा की आज पूरे उत्तर प्रदेश में शिक्षक भर्ती पात्रता परीक्षा चल रही है। यह परीक्षा 4 जुलाई तक होगी। यूपी के 60 जिलों में 900 से ज्यादा परीक्षा केंद्र बनाए गए हैं और इस बार की टीटी परीक्षा में 19,94,000 अभ्यर्थी शामिल हो रहे हैं, जिनमें 17,67,000 उत्तर प्रदेश के हैं और 2,27,000 अन्य राज्यों के अभ्यर्थी हैं।
6: उत्तर प्रदेश में यूपी टेट का एग्जाम 2, 3 और 4 तारीख को आयोजित किया जा रहा है। इस एग्जाम को यूपी पुलिस पूरी तरीके से सुनियोजित तरीके से तैयार कर रही है। इस पाली में तकरीबन 16 से 20 लाख अभ्यर्थी शामिल हो रहे हैं। उत्तर प्रदेश के 60 जिलों में इस परीक्षा को आयोजित किया जा रहा है। लखनऊ के केकेसी सहित 933 से ऊपर परीक्षा के केंद्र बनाए गए हैं। परीक्षार्थी यहाँ पर पहुंच रहे हैं, साथ ही साथ पुलिस ने व्यवस्था कराने के लिए इसकी मॉनिटरिंग कर रही है और हर पारदर्शिता को पूरी तरीके से आगे बढ़ाने के लिए कहीं ना कहीं यूपी पुलिस ने और सरकार ने कमर कसी है।
0: और अब ब्रेकिंग न्यूज अमरनाथ यात्रा से जुड़ी हुई। कल से अमरनाथ यात्रा शुरू होने जा रही है। श्रद्धालुओं का पहला जत्था जम्मू बेस कैंप से आज सुबह करीब 4:30 बजे रवाना हो गया। बोले, बोले, बोले। एलजी मनोज सिन्हा ने बस को हरी झंडी दिखाई। कल यानी 3 जुलाई को बालटाल और पहलगाम से अमरनाथ यात्रा की औपचारिक शुरुआत होगी।
7: इंतजार की घड़ी समाप्त हुई, शुभ घड़ी आ गई। इस वर्ष की श्री अमरनाथ जी की यात्रा का शंखनाद हो चुका है। कल से ये यात्रा जो है दोनों मार्गों से शुरू हो जाएगी। उससे पहले यात्रियों का पहला जत्था कश्मीर घाटी की तरफ रवाना हो रहा है। हम एक बस में इस समय खड़े हैं। ये बस जो है कश्मीर घाटी जा रही है और यहाँ पर आप देख सकते हैं जो श्रद्धालु इस बस में बैठे हुए हैं, इनका उत्साह जो है देखते ही बनता है, खासा उत्साह देखा जा सकता है। हर हर महादेव और बम बम भोले का जयघोष हो रहा है, यहाँ पर खासा उत्साह देखा जा सकता है। देश के अलग अलग भागों से श्रद्धालु आए हैं भगवान भोलेनाथ के दर्शनों के लिए और आप देख सकते हैं कि श्रद्धालुओं में कितना उत्साह है।
8: कहाँ के रहने वाले हैं आप?
9: एमपी के।
8: मध्य प्रदेश?
9: जी जी।
8: तो आप पहले भी यात्रा कर चुके?
9: 5वीं बार हम साथ ही आते हैं।
8: अच्छा, आप परिवार से?
9: जी जी।
8: तो शिव जी का कोई भजन गा सकते?
9: आप ही गाइए।
10: मेरा